श्रोता बन्धु शुभ सकाळ कार्यक्रमको एठी शेष करिबा हाम्रो परवर्ती कार्यक्रम आपणमानको पाइ रहिछि दिन माने सकाळ ठीक 8टा रे सुनि परिबे आपण माने हिन्दी रे संवाद परे परे सुनि परिबे 8टा बाजि 15 मिनिट रे इंग्राजी रे संवाद जाक रेले करि प्रसार करिबो आकाशवाणी दिल्ली केन्द्र रो तबे आजिर एही कार्यक्रमको शुभ सकाळको एठी शेष करूछि।